0: ایران ۽ امریڪا جو هڪ بي جنگبندي جي بجڪڙين جو الزام امریکی فوج قشم ۽ بندر عباس پورٽ تي حملن جي تصديق ڪري ڇڏي ايراني فوج جو بھی بھرپور جواب امریکی بحري جہازن کي نشانو بڻايو امریکی سينٽڪام پاران جاري ڪيل بيان ۾ چيو آهي تہ قشم ۽ بندر عباس پورٽ تي ٻن هنڌن کي نشانو بڻايو آهي حملن جو مقصد ايران سان ٻيهر جنگ شروع ڪرڻ ناهي امریکی جہازن تي حملن بعد ایران خلاف جوابی کاروائی کئی ہے ایران کے خاتم الانبیاء ہیڈ کوارٹر موجب ایرانی فوج امریکی حملن جو جواب دنو ہے اپنا ہرمز سے اوپر چار بار بندرگاہ ویچو امریکی فوجی بیڑن کے نشانوں بڑھائے ہوئے جن سے کین گھنو نقصان پہنچو ہے
1: A trifle. They call that a trifle. I'll let you know when there's no ceasefire. You won't have to know. If there's no ceasefire, you're not going to have to know. You're just going to have to look at one big glow coming out of Iran. And they better sign their agreement fast.
2: Could you give us an update on what is the latest in that talk?
1: No, the talks are going very well, but they have to understand if it doesn't get signed, they're going to have a lot of pain. They're going to have a lot of pain. They want to sign it. I will tell you. They want to sign it. A lot more than I do. I think that's what you want to hear, fellas, right? Or do you want to hear a different tone? It's the only thing they understand. They don't understand it.
0: झड़पन ऐं हमलनि बावजूद ईरान सां जंगबंदी बरक़रार आहे तेहरान सां ॻाल्हियूं जारी आहिनि मुआदो कंहिं बि वक़्तु थी सघे थो अमरीकी सदर डोनाल्ड ट्रंप चयो आहे त अमरीका जा टे जंगी बेड़ा अफ़ग़ान हुर्मुज़ पार करे विया आहिनि जहाज़नि ते ईरानी हमलनि खे नाकाम बणायो ट्रंप जी हिकु भेरो ॿीहर वज़ीर आज़म शहबाज़ शरीफ़ ऐं फील्ड मार्शल आसिम मुनीर जी वाखाण सदर ट्रंप चयो त पाकिस्तानी क़यादत जे चवण ते अमरीका प्रोजेक्ट फ्रीडम ते अमल दरामद रोकियो
3: आप सुन रहे थे जीए न्यूज।
4: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो जीए एफएम 91.6
5: छा अहां जो चेहरो बेजान आई डल लगे थो हाने वक्त आहे चमकण जो है में डायमंड ग्लो ब्लीच क्रीम सा कुदरती जुजन सा तैयार कयल जेका दे कुदरती निखार साफ नरम आई रोशन चेहरो पहरे ही इस्तेमाल में फर्क महसूस करियो है में डायमंड ग्लो ब्लीच क्रीम तहां भी चमकायो पहजो चेहरो जीए हुजे हीरो है में डायमंड ग्लो ब्लीच क्रीम चेहरे जी असल चमक जो राज
6: सुबह या ट्रैफिक का जाम हर पल फन जीएफएम बदलती लाइफ की ट्रेजेडी
7: yeah!